रघुमति वनःपुण्डरी काञ्चिद दिव्यचञ्चरीकाय धवलाङ्गाय पिङ्गजटाजूटाय रविचन्द्रानलनेत्राय श्रीमते भगवते तुभ्यं मम